0: ہمارے سوال کا جواب دو نا، بغیر ماں باپ کا بچہ کہاں سے لائے بولو نا،
1: بولو
2: مندر پہنچا ایک بچہ دیکھا نہ کوئی آگے نہ کوئی پیچھے میں ترس میں آ کے لے چلا اٹھا کے کہ ماں کو دے دوں مندر میں رکھ دوں پنڈے نے دیکھا وہ ظالم سمجھا یہ پاپ ہے میرا بس مجھ کو گھیرا پھر پولیس آئی لاکھ دہائی وہ ایک نہ مانا پڑ گیا لے جانا سوچا لے جا کر پھینکوں گا باہر سو جتن لگایا کوئی کام نہ آیا سڑکوں پر بیچا گاڑی میں پھینکا بن گیا یہ بندہ اس گلے کا پھندا میں پھر بھی ٹالا کچرے میں ڈالا پھر بارش آئی اندھیاری آئی بجلی جب کڑکی میری چھاتی دھڑکی ایک تیر چلا گا میں واپس بھاگا پھر بچے کو اٹھایا گلے سے یوں لگایا آگے کیا بولوں یارا میں پاپی دل سے ہارا
3: इस गीत के साथ ही फिल्म संगीत का यह कार्यक्रम अब समाप्त होता है। हम आकाशवाणी के चंडीगढ़ केंद्र से बोल रहे हैं FM 107.2 मेगाहर्ट्ज पर।
4: लाइफ बहुत तेज रफ्तार नाल चल रही है, घर बैठे आराम नाल बैंकिंग करने लिए स्विच टू SBI प्रीमियर बैंकिंग, जिथे तुहानू मिलता है एक डेडिकेटेड वर्चुअल रिलेशनशिप एसोसिएट, जेड़ा समझे तुहाड़ी जरूरत, देवे तुहानू स्मार्ट एडवाइस, ते करे हर काम एकदम तेजी नाल, यानी सिर्फ सीमलेस बैंकिंग ते नाल होर भी कई एक्साइटिंग बेनिफिट्स। आज ही जाओ अपनी नजदीकी बैंक शाखा ते प्रीमियर बैंकिंग एक्टिवेट करो, शर्तां लागू।